0: nambu mil jul kispera tang chu chata ki khoi communication po skill po develop chin da khan jipru nang nuspera kam tang de junga ta thong ma che tha ka sa ju communication skill po develop chajin agar kho bahir insaan ching namu thuk pana khos e insaan pa namu spirit tang chin ga insaan e mind pe ang nu chi dukha khos ga chu spera tang du tami shi namu spera tang du nam di sok shi bas spera tang chin chu chimi namu ga chu spera tang chin chu sunje namu ga chu spera tang chin chu don kho pata chana khoi communication skill pe ang nu kafi development chajin pa da khan fru nang nu sunje fru nang ata thong ma che tha chup cha te dugen mana class a in nang chang zerba met question chi din nang zerba met don gang me wa jao ngata ek taraf se social media वजह से कसोंग से इंजुदा खान सोशल मीडिया का गाते स्मियन में हिसाब पो कम दुख चुक से एक्टिविटियां ज्यादा फोकस बचुक जा जैसे कि गाते बाहर ला फुटबॉल से आतां चा फ्रून हा एक्टिविटियां गाता दखन थो मचिन गाती फ्रून ने नंगोस ला चम शी कॉन्फिडेंस दुखा चम शी आगे छाई एंजा में दुखो अगर फुटबॉल खुरियां से ना का तो खुई नंगोस ला दे हिसाब जुनून हो दु की माना गस दियाना एक्टिविटी खुरियां नु माना आगे छाई एं दुखा खा दे गन खुरी करियर पो देना खुरियां नु आल दन मयां चा दुख दे मेत खावन गाता गा जरूरी में देखी शेस चायों गा जरूरी में एक्टिविटियां नु हा आता दा ख फुटबॉल या ना कतो आसकिया खो फुटबॉल को शिकदान मायने था फुटबॉल ए देन अलदान मायने नेशनल लेवल कस्ताने स्टेट लेवल कस्ताने ने अगर ख तो खा दिया नो जुनून ओ ना कतो फ्रू खा जानो दे सब देना यो मंदु गा तांगा थोंग मचे था जो काफी क्रिएटिविटी ओ दु नंगोस ला की गस दिया नो देन ना फुटबॉल खुरिया नो से आगे छा चिन जरे ओदे जुनून आ यो दु गा तेस दैट्स ओसला स्पोर्ट्स वर्ड्स हर एक्टिविटी आ नो ज्यादातर फ्रू ला पार्टिसिपेट बचुक पे कोशिश बचा
1: दोना सोशल मीडिया गा ता फायदा आयु चु अगर गतिर देमो बस इस्तेमाल बना कतो ओ या स्टूडेंट्स कुन ला गता देमो बस मतलब गति शे सुन थोप चासी इन दोना गति टीचर्स कुन क्लासमेट टू नंबर गति गचो स्पेरा तांचिन या खवा तरतीब तमीशियां लोपशिन दोना गता डिफरेंट कल्चर मतलब अलग अलग रिवाज अलग अलग लोकसो लोकसो गता आइडियाज कुन थोप चासी दोना आता लोकसो लोकसो कल्चर नि बारे पता छचा सिंजो दोना आता शेष योत ना कतो या आता सोशल मीडिया आता मतलब आता लम चंगस्तान चा सिंजो
2: ओ
1: या कम कम इस्तेमाल बचा मगर अगर नाते देमो बस इस्तेमाल बना फायदा मना मांग मुजो
2: दोना दा सगा चीज सिख जुस्ता आता चंग आता सुंते चना सिल चना मना आता डिक्शनरी क्यों मत पिन हा ने ट्रांसलेट पो पता मा छाना या गा क्वेश्चन चिमो ना कतो mana hai bas teacher che charu da sadi ka ngata chok google ka search bas phings pa chok ra dun pa bingi thabo
1: o jo dona ngata udi negative effects po ngata ngati time on waste che ju dona ngata ngati sabak uni kana distract che ju mang mo jese dare phunis matlab reels zere den da snap zere mang mo chule ne don chi mo chule dare istemal po galat labe ju mang mo sora
2: dona ha ta me gin ka tonga ta phun la mobile po kal sana دونه که خواه زره تامر گوشین ها که دی سوشیل میڈیا تو چخشین که دین کنه پیدا لینه که نا پیدا یاد اما دیو که انتیز غلط زسته کن لکه تو پرو دینه کنه جیگسه چه ده
0: کسا جو دینه کنه چمشی پرو جیگس پا میتا آنگا تا تونگ ما چه دخان چه پرون لا سواق زرین ملو دیا شیس پیانو زیاده دینا بوز درین آنگا تا چمشی سوسائیتی که سونگا تا دیا کا فوکس بوز فیملی پریشر ہونگا تھا کھچی گا تا تھونگ مچھے پھرون لا نیٹ ویٹ تو نیٹ ایف دینا کھچی با سنگ پاس بوس مابانا کا تو دیا چنگا تیس پینس کان سے نان کھرا نیٹ یاں مایان سو زر دیسوکس لا پیرنس کھچی گا ہا پیرنس کھچی اس پھرون نکا پریشر تا ادگا و وجہ سے کب پھرون لا پریشر زیادہ سنسے کھوئی سوسائیٹی دینا ان بھی دیکھئے سے او دی فیلان گا تیس نین میں حساب پھرون لا پریشر کم دان جو چا اگر کھوئی نانگوس لا شیس میت نکا تو کھا ساق سلوا مایان نکا تو میت کھمیت ضروری مین کی کھا ساق سلوا یوں ما باہر ایکٹیویٹی ہوئی نانو زیادہ فوکس بچک چا کھوئی نانگوس لا یاں ٹیلنٹ چیوں میں چانچین ضروری مین کھوئی نانگوس لا ساق یوں ما کھوئی نانگوس لا یاں ٹیلنٹ چیوں میں چانچین او دی ٹیلنٹ نو لانگا تیس تاچا کھوس اگر کتو ای چیز پیان بہتر چی بینی ہونا کتو او دی کانگا تیس فوکس زیادہ بچا او دیان نونگا تیس زیادہ توجہ تنگ کوشش بچا توجہ تنگ میں کوشش بچا کسا
1: دونا دی سوشل میڈیا دن دی کانگا تانگا تی जिसे गाते सन पोशर मोबाइल लगते हैं दुपा ना गाती नी तो ना इफेक्ट छे दो ना गाती डेली रूटीन पो माना पूरा खराब
2: छी खराब छी साइड इफेक्ट छे मैं بخشی جو من ردمو مست چند انتز لجو پیکا غاتی شربنا جون لچی پیم چه سالت کی غاتا غا دی سوشل میری دی پیس سانتاق سان غاتی دی لخ پیان حجو غاتا غا غا چی شی این نستور گاری این غاتا غا لیپ ٹوبی جایی که دیا موبیل پر لخ پیان کوری دوگید مالا چی گنگ ما غاتا دیا موبیل پیکا یاد غا چو کو زستا چی که غاتی سر دو کل برگوشن تاکی غاتی که غاتا غا پیندیک منی دی کنن نقصان میو
0: کسا غاتی سنین می حساب و پیرنس اس فرو نی لگا فون پو کم تنگ چا ها دخن پیرنس زین دو کی ہوم ورک سا دخن ہون دی نکا واٹس ایپ کال بنا ہوم ورک فیلا کھیرت زین